दरबाट ऊपर खर्च मंगा जब देता खाए दीवान एको कलम एका हमा तुमा हमें दीवान एको